0: Out here, if you're doing nothing, you're doing everything right. Though on a cruise with Norwegian, even if you're doing nothing, you're still basking in the warm sun, enjoying the peaceful ocean waves, you're breathing. Don't forget about breathing. Definitely need to be breathing. So you get to do nothing or everything, but you still need to be breathing. It's like really important.
1: Experience the difference with cruises to Alaska, the Caribbean, and Europe. Norwegian Cruise Line. It's different out here. Visit NCL.com, call your travel advisor, or 1-888-NCL-CRUISE. Norwegian Cruise Line ships registry, the Bahamas and USA.
2: What's Spectrum Internet? It's the most reliable internet to stream, game, and browse the way you want. It's also security to keep your whole family safe online. And it's adding the power of Wi-Fi 7 to your home, so you're ready for today and tomorrow. That's fast, secure, and future-ready internet for your family. So what's Spectrum Internet? It's everything you want it to be. Switch today at Spectrum.com. Services not available in all areas. Restrictions apply.
3: SBS Radio से लुत्फंदोज हो रहे हैं हमारे Facebook पेज पर गुफ्तगू करें हमें पसंद करें और अपने ख्यालात का इजहार करें SBS उर्दू Facebook पर sbs.com.au/urdu को अपना ऑनलाइन घर बनाएं ताज़ा तरीन खबरें हालात हाजरा और तफरीही प्रोग्राम sbs.com.au/urdu पर
4: SBS उर्दू की براہ راست نشریات میں ایک مرتبہ پھر خوش آمدید میں ہوں آپ کی میزبان وردہ وقار اور نشریات میں اس وقفے کے بعد آپ کو ایک مرتبہ پھر خوش آمدید کہتی ہوں سامعین ماہ محرم کی مناسبت سے ایس بی ایس اردو کے پروڈیوسر شادی خان سیف نے عباس رضا علوی سے گفتگو کی ہے جن کے مطابق محرم اور صوفی روایات دونوں انسانیت انصاف اور باہمی احترام کی ایسی اقدار پیش کرتے ہیں جو آسٹریلیا جیسے کثیر الثقافتی معاشرے کو مزید مضبوط بنا سکتی ہیں مزید تفصیل سنیے ان کے اس پوڈ کاسٹ میں
5: آپ ایس بی ایس اردو کے ساتھ ہیں
6: محرم کا پیغام اور صوفی شاعری دلوں کو جوڑنے والی روایت سڈنی میں مقیم شاعر اور سماجی کارکن عباس رضا علوی کہتے ہیں کہ صوفی شاعری محبت رواداری اور انسان دوستی کا ایسا پیغام رکھتی ہے جو محرم کی روح سے ہم آہنگ ہے اور آسٹریلیا جیسے ملک میں مختلف پس منظر رکھنے والے لوگوں کے درمیان مکالمے اور یکجہتی کو فروغ دیتا ہے میں ہوں شادی خان سیف
7: مسکرا کر گردش دور میں دیکھا تم نے مسکرا کر گردش دور میں دیکھا تم نے کیسے کہہ دوں کہ میرا حال نہ پوچھا تم نے پیاس بڑھتی گئی خشک گلا تر نہ کیا آب زمزم کا دلاسا جو دیا تھا تم نے
6: عباس صاحب اگر آپ ایک پیغام آسٹریلیا کے تمام سامعین تک پہنچانا چاہیں گے تو وہ کیا ہوگا
7: امام حسین کا جو مشن ہے بیسیکلی وہ مسلمانوں تک ہی محدود نہیں رہا پریکٹیکلی اور خاص طور سے انڈیا اور پاکستان کے بیچ میں جو ورک ہوا ہے اور افغانستان میں بھی چلے آئیے ان سارے ایریاز کے اندر بہت بڑا کام ہوا ہے جس میں الگ الگ مختلف مذہبوں کے لوگ شامل ہوئے ہیں آج کے دن بھی ہندوستان کے اندر مجھے معلوم ہے کہ جو یہ تعزیے اور جو علم وغیرہ برآمد ہوتے ہیں جو نکلتے ہیں اس کے اندر الگ الگ مذہب کے لوگ شامل ہوتے ہیں اس میں صرف مسلم نہیں رہتے اس میں ہندو بھی رہتے ہیں مسلم بھی رہتے ہیں سکھ بھی رہتے ہیں کچھ ایسی جگہیں ہیں کچھ ایسے شہر ہیں آج کے دن میں بھی جہاں پہ بلکہ پاکستان میں بھی ہے مجھے معلوم ہے کہ ایسے کچھ لوگ ہیں ہندو لوگ ہیں پاکستان کے شاید وہ کافی غربت ایریا میں اس زمانے میں ہوں گے لیکن ان لوگوں نے اپنی انجمنیں بنائی ہوئی ہیں اور وہ حضرت عباس کا نوحہ پڑھتے ہیں اور وہ مطلب ان کا عالم برآمد کرتے ہیں ان کی اس بارے میں کافی ریسپیکٹ ہے ان کو اس بارے میں ان کی اپنے سوچنے کا ڈھنگ ہے اپنے رنگ ہیں اپنے کپڑے ہیں اپنے طور طریقے ہیں لیکن ان سب کو کلچرلی وہ انٹیگریٹ کرتے ہیں اور اگر آپ پورے کشمیر سے لے کے آپ نیچے تک کنیا کماری تک ہندوستان میں چلے جائیں یا آپ پاکستان میں کشمیر سے لے کے آپ بالکل کراچی تک نیچے چلے آئیے تو آپ کو وہ کلچرلی ڈفرینس نظر آئیں گے اور ہر جگہ کی اپنی خوبصورتی نظر آئے گی جیسے پاکستان کی بات میں کروں سرائکی ہے پنجابی ہے اردو ہے سندھی ہے الگ الگ زبان ہے उन जबानों में जो कलाम है उनकी खूबसूरती है, उनको आप सुने तो आपको बहुत महसूस होगा। मैंने तो ये बात मैं कहना चाहूंगा कि ऑस्ट्रेलिया एक वाहिद ऐसा कंट्री है जिसने हमको मौका दिया कि हम अलग अलग मजहब, अलग अलग नेशनलिटी, अलग अलग एथनिसिटी के साथ मिलजुल चुके हैं। तो मुझे तो पहली बार जिंदगी में मौका मिला, मैंने सराइकी के कलाम सुने, बहुत खूबसूरत, बहुत प्यारे। आपके पश्तों के कलाम मुझे सुनने को मिले जो इमाम हुसैन के ऊपर है, बहुत खूबसूरत है, बहुत प्यारे हैं। और उनको आप देखें तो आपको महसूस होता है कि जो इमाम हुसैन का मिशन है या मुहर्रम की दास्तान है वो अलग अलग जबानों में किस तरह से बयान करी जाती है और किस तरह से पढ़ी जाती है, किस तरह से शेयर करी जाती है। ये लोगों को मिलाती है, ये चीजें लोगों को इकट्ठा करती है, रात दिन लोगों को अलग करें।
6: बहुत खूबसूरत बात आपने की अब्बास साहब। मेरे जहन में जो दूसरा सवाल आ रहा है वो ये है कि जो जाहिर हम उर्दू और हिंदी में बात करते हैं या शेर लिखते हैं या हम सना और मरसी लिखते हैं, क्या इसमें कोई ऐसा काम हुआ है कि उसको ट्रांस नेशनल करने में, या उसको दूसरी जुबान की जो बोलने वाले लोग हैं उन तक भी क्या वो पैगाम पहुंच पाया है ट्रांसलेशन के जरिए या दूसरे तरीकों से?
7: देखिए बहुत अच्छा सवाल है आपका, और सर्टनली उन लोगों के लिए बहुत जरूरी है जो इस दायरे में काम कर रहे हैं। देखिए ट्रांसलेशन तो बहुत सी जबानों में हुआ है और बहुत ही अच्छी तरह फ्रेंच लैंग्वेज में हुआ है, इंग्लिश में तो खैर हुआ ही हुआ है, स्पेनिश में हुआ है, इवन रशियन लैंग्वेज में मैंने देखा कुछ ट्रांसलेशन हुआ मीर रनीस का। तो मैं समझता हूँ कि जो हमारी मजलिसें या जो भी इस किस्म की जो नशिस्त या जो कुछ भी होती है उसमें हमने अलग अलग मजहबों के लोगों को, अलग अलग एथनिक लोगों को बुलाना चाहिए और खूबसूरती बतानी चाहिए कि जो हमारी ये बेसिकली पोएट्री है, चाहे वो हमद है, मनकवत है, दात है, सोज है, सलाम, रुबाई, सब पोएट्री है।
6: इमाम हुसैन की कुर्बानी का जो पैगाम है अब्बास साहब, आज ऑस्ट्रेलिया में जो जदीद नस्ल है, जो नौजवान नस्ल है, उन तक क्या पहुंच पा रहा है, और नहीं तो उसको पहुंच जाने के बेहतर तरीके क्या हो सकते हैं?
7: जी ये बहुत अच्छा आपका सवाल है। मैं नहीं समझता हूँ कि वो पैगाम ठीक तरह से पहुंच रहा है। मैं कहना चाहूंगा कि देखिए जो पूरी दुनिया के अंदर पिछले 2 साल के अंदर जो कितने कत्ल गारत, कितना नुकसान हुआ है ह्यूमन लाइफ का, अब आप अगर उस लाइफ को अपने जहन में इस्तेमाल रखें, जहन में डालें, और आप इमाम हुसैन की कुर्बानी को भी सोचें तो आपको खुद महसूस होगा कि ये कुर्बानी का जज्बा और ये जो अगर ये वाइडर कम्युनिटी को शेयर किए जाए तो इससे मैं समझता हूँ कि जो इमाम हुसैन का मिशन है या जो इवन हमारे, मैं तो अल्फाज इस्तेमाल करूंगा, जो मुस्लिम कम्युनिटी है वो अपना मैसेज बहुत अच्छी तरह से प्रेजेंट कर सकता है दूसरे लोगों में।
8: यह पॉडकास्ट आपके लिए शादी खान सैफ ने तैयार किया था।
5: लाइक कीजिए, शेयर कीजिए, तबसरा कीजिए, फेसबुक पर SBS उर्दू फॉलो कीजिए।
4: जी सामईन, अब नशरियात में शामिल करते हैं दुरूद व सलाम और सुनते हैं मुस्तफ़ा जानी रहमत पर लाखों सलाम।